0: श्रद्धालुले सुन्नुभयो चण्डदीप वाइबा र सथीहरूको आवाजमा लोकगीत, जसमा शब्दानी संगीत रहेको थियो गणेश कुमार घिसिङको। र अब भने पालो भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूसित आग्रह गर्नुभयो उनीहरूले आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्नु अनि रिल्स तथा सोसल मिडिया इन्फ्लुएन्सर्सहरूको युगमा सर्टकट अप्नाउनबाट बाँचुन्। संसदको दुवै सदनमा विपक्षको अवरोध जारी।

0: सभाको कार्यवाही 3 बजेसम्म स्थगित। गृहमन्त्री अमित शाहले भन्नुभयो, सरकार विद्यार्थीहरूको मुद्दा सहित कुनै पनि विषयमा चर्चाका लागि तयार छ। वस्त्र मन्त्री गिरिराज सिंहले ह्यान्डलुम क्षेत्रमा ठूलो बदलावको आह्वान गर्नुभयो। अनि मौसम विभागले राजस्थान, पश्चिम बंगालको गांगेय क्षेत्र, मध्य महाराष्ट्र अनि ओडिसाको केही स्थानहरूमा मुसलधारे वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूसित आग्रह गर्नुभयो, उनीहरूले आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्नु अनि रिल्स तथा सोसियल मिडिया इन्फ्लुएन्सर्सहरूको युगमा सर्टकट अप्नाउनबाट बाँचुन्। उहाँले विकसित भारतको मिशनलाई अघि बढाउनका लागि समर्पित युवाहरूको निरन्तर आवश्यकतामा पनि बल दिनुभयो। श्री मोदीले यस्ता पिढीलाई आह्वान गर्नुभयो जो बाधाहरूसित विचलित हुँदैनन् अनि राष्ट्रिय आत्मनिर्भरताको मार्गमा अग्रसर हुने साहस बनाई राख्नेछन्।
1: हमें भविष्य में कोविंद जी जैसे अनेकों युवा चाहिए जो परेशानियों से परास्त न हो, जो मुश्किलों से मायूस न हो, बल्कि अपनी मेहनत से हर मंजिल को आसान बनाने का हौसला रखे। इसी बदलाव से सशक्त भारत के निर्माण का संकल्प पूरा होगा। यही से आत्मनिर्भर और विकसित भारत का रास्ता बनेगा।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीमा पूर्व राष्ट्रपति रामनाथ कोविन्दको आत्मकथा भारतीय गणराज्यका विजय मेरा जीवन मेरा संघर्षको विमोचन गर्नुभयो। यो आत्मकथा श्री कोविन्दको उल्लेखनीय जीवन सफरको एक व्यक्तिगत विवरण प्रस्तुत गर्दछ, जसमा उहाँको प्रारम्भिक जीवनदेखि लिएर उहाँको विशिष्ट सार्वजनिक जीवन अनि भारतको 14 राष्ट्रपतिको रूपमा उहाँको सेवासम्मको अनुभव, संघर्ष अनि उपलब्धिहरूको वर्णन रहेको छ। यो पुस्तकले ती मूल्यहरू, अनुभवहरू अनि परिस्थितिहरूको जानकारी दिदछ जसले उहाँको जीवन अनि सार्वजनिक सेवालाई आकार दिएको छ। यस अवसरमा श्री मोदीले भन्नुभयो, राष्ट्रपतिको रूपमा रामनाथ कोविन्दको मार्गदर्शन उहाँका लागि शक्तिको एक ठूलो स्रोत रहेको छ। उहाँले भन्नुभयो, श्री कोविन्दको आत्मकथाले न केवल उहाँको जीवन, व्यक्तित्व अनि योगदानहरूको जानकारी प्रदान गर्नेछ, तर भारतीय लोकतन्त्र अनि समाजका लागि एक विरासत पनि बन्नेछ। प्रधानमन्त्री मोदीले भन्नुभयो, देशको सर्वोच्च संवैधानिक पदबाट सेवानिवृत्त भएपछि पनि रामनाथ कोविन्द सक्रिय रूपले एक राष्ट्र एक चुनाव जस्ता महत्वपूर्ण मुद्दाहरूमा काम गर्न जारी राख्नुभयो। प्रधानमन्त्री मोदीले युवा पिढीलाई रामनाथ कोविन्दको जीवनको कहानी उहाँको शब्दहरूमा जान्न अनि उहाँको लेखन अनि अनुभवलाई पढ्ने आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, महात्मा गान्धी, बाबा साहेब अम्बेडकर, ज्योतिबा फुले अनि सावित्रीबाई फुले जस्ता महान हस्तीहरूले भारतको पुनर्निर्माणको सपना देखेका थिए। एक यस्ता भारत जहाँ सबैभन्दा गरिब

एक साथ जोड्नका लागि विकसित गरिएको छ। वस्त्र मन्त्री गिरिराज सिंहले ह्यान्डलुम क्षेत्रमा ठूलो बदलावको आह्वान गर्नुभयो। उहाँले उद्योगलाई पुनर्जीवित गर्न अनि कारिगरहरूका लागि नयाँ अवसर सृजित गर्न नवाचार, बजार उन्मुख डिजाइन अनि टिकाउ उत्पादनमाथि बल दिनुभयो। नयाँ दिल्लीमा भारतीय ह्यान्डलुम प्रौद्योगिकी संस्थानको पहिलो वार्षिक सम्मेलन सूत्र 2026 श्री सिंहले भन्नुभयो, ह्यान्डलुम ब्रिटिस औपनिवेशिक शासन विरूद्ध प्रतिरोधको एक शक्तिशाली साधन थियो अनि अब यसलाई आर्थिक सशक्तिकरणको साधन बनाउने आवश्यकता छ। उहाँले विद्यार्थीहरूसित उत्पाद डिजाइन गर्न अघि बजारबारे सोच्ने आग्रह गर्नुभयो। श्री सिंहले यस बातमाथि पनि जोड दिनुभयो, ह्यान्डलुमलाई उन्नत डिजाइन, आधुनिक प्रौद्योगिकी अनि मजबुत उद्योग सम्बन्धको माध्यमले विकसित गर्नपर्नेछ ताकि यस क्षेत्रलाई पुनर्जीवित गर्नमा सहयोग मिलोस्। मौसम विभागले राजस्थान, पश्चिम बंगालको गांगेय क्षेत्र, मध्य महाराष्ट्र अनि ओडिसाको केही स्थानहरूमा मुसलधारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। अण्डमान अनि निकोबार द्वीप समूह, अरूणाचल प्रदेश, असम, मेघालय, छत्तीसगढ़ अनि राजस्थानमा भोलिसम्म बिजुली चम्किने अनि भारी वर्षाको अनुमान छ। जम्मू कश्मीर, लद्दाख, गिलगित, बल्टिस्तान, मुजफ्फराबाद, मध्यप्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा अनि उत्तराखण्डमा पनि यस्तै स्थिति रहन सक्नेछ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूसित आग्रह गर्नुभयो, उनीहरूले आफ्नो प्रिय व्यक्तिको आत्मकथा पढ्नु अनि रिल्स तथा सोसियल मिडिया इन्फ्लुएन्सर्सहरूको युगमा सर्टकट अप्नाउनबाट बाँचुन्। संसदको दुवै सदनमा विपक्षको अवरोध जारी, लोकसभाको कार्यवाही 3 बजेसम्म स्थगित। गृहमन्त्री अमित शाहले भन्नुभयो, सरकार विद्यार्थीहरूको मुद्दा सहित कुनै पनि विषयमा चर्चाका लागि तयार छ। वस्त्र मन्त्री गिरिराज सिंहले ह्यान्डलुम क्षेत्रमा ठूलो बदलावको आह्वान गर्नुभयो अनि मौसम विभागले राजस्थान, पश्चिम बंगालको गांगेय क्षेत्र, मध्य महाराष्ट्र अनि ओडिसाको केही स्थानहरूमा मुसलधारी वर्षाको अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

0: समसामयिक समीक्षा अनुवादक तथा वाचक सिल्वेस्टर लेप्चा विषय रहेको छ कन्टेनर निर्माण सहायता योजना भारतको समुद्री भविष्य निर्माण आलेख विदेश सेवा डेक्स एनएसडी आकाशवाणी आज वैश्विक व्यापारमा कन्टेनर आधारित लजिस्टिक्सको योगदान लगातार बढेर गइरहेको छ संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मेलन यूएनसीटीएडी अनुसार वैश्विक माल व्यापारको लगभग 80% भाग समुद्री मार्गबाट हुँदछ समुद्री परिवहन अन्तर्राष्ट्रिय वाणिज्यको मेरुदण्ड हो त्यही कन्टेनरद्वारा माल ढुलाई अन्तर्राष्ट्रिय व्यापारको कुल मूल्यको लगभग 2/3 भाग हो यो रुझानले वैश्विक आपूर्ति श्रृङ्खलाहरूलाई सुचारू रूपमा चलाउनमा कुशल कन्टेनर लजिस्टिक्सको रणनीतिक महत्वलाई उजागर गर्दछ यसले मेक इन इन्डिया समुद्री अमृतकाल भिजन 2047 र बहुमोडल लजिस्टिक विकास अन्तर्गत सरकारको पहलहरूलाई पूरक बनाउँदछ जसले भारतको दीर्घकालीन समुद्री र व्यापार महत्वाकांक्षामा योगदान पुर्याएको छ सीएमएएसको घोषणा संघीय बजेट 2026-27 गरिएको थियो यो वित्तीय र संस्थागत सहयोग मार्फत प्रतिस्पर्धी घरेलु कन्टेनर उत्पादन उद्योग स्थापना गर्ने लक्षित पहल हो 5 वर्षमा 10,000 करोडको परिव्ययको साथ प्रस्तावित योजनाले नयाँ उत्पादन सुविधाहरू को स्थापना र अवस्थित एकाइहरूको विस्तारलाई समर्थन गर्दछ यसले भारतको सिपिङ कन्टेनरको बढ्दो माग पूरा गर्न उत्पादन क्षमता बढाउने लक्ष्य पनि राखेको छ यो पहलले अवस्थित कन्टेनर उत्पादन क्षमताको लगभग 10 गुणा वार्षिक घरेलु उत्पादन क्षमतालाई 7.5 लाख 20 फिट समतुल्य एकाइहरूसम्म लक्षित गर्दछ
1: অনুষ্ঠান শুনছেন মিডিয়াম ওয়েব 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টসে এবং নিউজ অন এআইআর অ্যাপে পরবর্তী ঘোষণা একটু পরেই